0: کال ڈراپ تھی چکی ہے تو اسان پروگرام میں بذریعہ لائیو کال شامل تھی سگو تھا 03011968051 کال جی طرف ویندا سی دسو کتھا جو کالر ہوندو السلام علیکم
1: ہلو
0: السلام علیکم
1: وعلیکم السلام
0: سائیں منجا کیر صاحب پیو گلائے
1: جی واجا تو ہی
0: جی جی حکم کیو با
1: با چیل میں سورا نہ دے کو دے
0: اچھا گھنو ورسو تھیو ہے وزن بزن کھیو ہوندو
1: وزن بزن نہ کھیو
0: اچھا ٹھیک ہے کتھوں پیو گلائی جو تو ہی
1: کچے کھا
0: اچھا کچے کھا پو ڈاکٹر صاحب کے روبرو دکھا رہے ون یا وری ڈاکٹر صاحب بدھا وئی دو ٹھیک ہے ایف ایم بدھ ایف ایم بدھ ڈاکٹر صاحب بدھا وئی دو
1: جی جی
0: جی ڈاکٹر
2: بالکل جی تکلیف ہے تو فی الحال ہیڈ تیل چڑھن جو تیل سر میں ہیڈ ملائے گرم کرے وہ لگائیں مالش نہ کن لگائے چن ادا کر فرق پیجی ہی باقی جی پھر بھی فرق نہ پے تو روبرو ڈیکھارے سکن تو
0: پروگرام ہے صحت کی گال چی مہرا پر ایف ایم 94 جو ہی آواز تمہیں سماعت نہیں پہنچے پی ڈاکٹر منظور حسین میمن صاحب اصان اسٹوڈیو میں موجود 03011968051 اسان جو لائیو کال جو نمبر ہے کال کی طرف ویسے ڈسو کہ تھانو کالر ہوں السلام علیکم
1: وعلیکم السلام سائیں خوش آیو
0: دعا الحمدللہ کیر صاحب پیو گلائے منجا سائیں
1: شوکت بامن پیو گلائے اچر گوٹ بامن کھاؤں
0: جی جی ادا بھلے کار چون تھا چھا پوچھن دا با ڈاکٹر صاحب کھاں
1: ڈاکٹر صاحب کھاں پوچھن دا دی ہمرا کے گوڈن میں سورا ڈاڈو
0: اچھا تواں کے پان کے یا ہمرا کے روبرو ڈیکھاریو انشاءاللہ رزلٹ ملندو فرق ملندو باقاعدگی سان ٹھیک ہے بھا ایف ایم بدھو ڈاکٹر صاحب اواں کے بدھائے تو ہر جمعہ چنچر آچر ہفتے جا ٹے ڈی چیک اپ فیس ڈاکٹر صاحب کی طرفا فری ہوں تجھے بامبڑن کے گوٹ جا الہی یہ سیال یہ ٹھری جا خاص کے لیے جام پیشنٹ ہوں تھی ڈاکٹر صاحب وٹ ان جوڑن گوڈن کے سور جا مختلف مانو شر جام ہوں تھی ڈاکٹر صاحب وٹ ٹھیک ہے نا بھائی ماشاء اللہ ماشاء اللہ جی ڈاکٹر صاحب
2: جی سر بالکل ایکڑی جو ہے سو بیماری جن تھی وجے تھی تو پیشنٹ جو ہے سو تکلیف میں اچھی ویسے اڑے طریقے سے جوڑن کی بیماری بھی میں بھی جو سو پیشنٹ گھنا وی مالش وغیرہ گھنو کرائی یا ان کے جو ہے سو یا زیادہ تر جو ہے سو اڑے قسم جا پیشنٹ جن کے گھٹن میں جن کی گوڈن میں جو ہے سو مکھ ہوں ایکڑی جی گھٹ جی ویندی ہے گیپ اچھی ویندو ہے پو وہ اگتے ہلی جو سو گوڈا پان میں جو ہے سو ٹکرائبا ہے بھر بھر ویندا اڑے طریقے سے ان کے یہی کوشش کرنا بدائی تو جی کھے بھی اڑی قسم کی تکلیف تھے تھی تو ان میں ڈرائی بالکل نہ کن قریبی کھین ڈاکٹر کے ڈیکھارن بہتر یہی ہے تو ان کے ایک تو سو اڑے قسم کے پیشنٹ میں وڈی گال ہوں چو جو اصل پروگرام بھی اویئرنیس کے حوالے سے ہے تو وڈے میں وڈی گال ہوں احتیاط احتیاط یہی ہے تو مالش نہ کرنی اوکڑوں نہ ویڑو وزن زیادہ نہ کھڑو ڈاکڑ جو ہے سو نہ چڑھنی ان کے سو یکدم جترو تھی سکے علاج جو ہے سو کرانا علاج اصاوٹ گھڑو یہ تھن ہے تو گھڑا ونی گوڈن میں سوئیں ہڑائیدا جو ہے سو مالشوں کرنا یا ادروائز بیو ٹریٹمنٹ تو پونے میں ورندو گوڈا جو ہے سو وی ویندا ان کے کرے او یا کچھ کارٹیزون دواؤں اڑیوں استعمال کرنا جن کی عادت پیجی ویندی ہے تو جیس تھی مہنگا وہ دوا گوری نہ کھائی ہے تو سور نہ چھڑی ہے تو ان جو نتیجو یہ نکلو ہے تو اگتے ہلی وہ گوڈا جو سو سجی ویندا جن کے جوڑن میں یہ تھی تو ان جوڑ جو سو ٹیڑا تھی ویندا ہڈیوں ٹیڑیوں تھی ویندی وہ جو سو بی بیماری میں مبتلا تھی ویسے ہے ان کے کرے اڑے قسم کی بیماری میں جی پیشنٹ تھے تو اصل وٹ ان جو ٹریٹمنٹ موجود ہے روبرو ڈیکھارے سکوں
0: دوستوں کے بدائی ہلن پروگرام صحت کی گال یہ وقت آئے کمرشل بریک جو ہلوں تھا کمرشل بریک کی طرف تم اصل پروگرام میں بذریعہ لائیو کال شامل تھی سکو 03011968051
3: خوبصورتی جو اصل راز सिर्फ डी स्किन ब्यूटी क्रीम इन में मौजूद विटामिन ई बीड्स एंड जदीद माइक्रो बीड्स फार्मूलो अवाजी स्किन के बनाए निखरी ए चमकदार सिर्फ बिंदीहन में डार्क स्पॉट्स के करे खत्म ए दिए कुदरती असली ग्लो डी स्किन ब्यूटी क्रीम असली ग्लो हर डी जो शो अ प्रोडक्ट बाय बायोकॉन इंटरनेशनल पाकिस्तान खुशखबरी लेजर हेयर रिमूवल गैर जरूरी बालों को खत्म करने का जदीद हल अब फिक्र छोड़िए आपके शहर मेहरापुर में गिम्स अस्पताल गंबर्ट जिल्द के मशहूर डॉक्टर बशीर अहमद मेमन लेकर आए हैं चेहरे बाजू टांगे और पूरे जिस्म के गैर जरूरी बालों को खत्म करने के लिए महफूज और मौसर ट्रीटमेंट बार बार वेक्स और शेविंग से निजात नरम साफ और खूबसूरत जिल्द कम वक्त बेहतरीन नतायज अब गैर जरूरी बालों की फिक्र खत्म लेजर हेयर रिमूवल के साथ आज ही राब्ता करें रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक नजद रेलवे फाटक अक्सा मस्जिद थरी रोड मेहरापुर 03003385569
4: आशिक होंडा शोरूम मेहरापुर एटलेस होंडा मोटरसाइकिल चौपर एतमाद बा अख्तियार 3S डीलर आशिक होंडा मोटर्स मेहरापुर जिते नई मोटरसाइकिल जी सेल कंपनी जे मुकरर कल रेट दे दस्तियाब है सर्विस सेंटर एटलेस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर सर्विस एरिया जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी है होंडा कंपनी जा तमाम जेन्युइन स्पेयर पार्ट्स खुसूसी रियायत ते मौजूद आशिक होंडा मोटर्स ते पहेंजे होंडा मोटरसाइकिल जी ट्यूनिंग करायो कंप्यूटराइज जैपनी स्टेचिंग मशीन जे जरिए जिनमें मिले थी मोटरसाइकिल जी कारकर्दगी तमाम बेहतर फ्यूल एडजस्टमेंट RPM जी एडजस्टमेंट कंप्यूटराइज जापानी मशीन जरिए कई वन्य थी होंडा जे क्वालिफाइड टेक्नीशियन जे जेर निगरानी आशिक होंडा मोटर्स एड्रेस इंडस बाईपास नस्त रेलवे लाइन मेहरापुर राप्ती जिलाए आसिम हुसैन आराई 03073592120
3: खुशखबरी क्या आप बालों के झड़ने से परेशान हैं अब फिक्र छोड़िए शहर मेहरापुर में रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक लेकर आया है बालों की जदीद और मौसर इलाज एक्सोसोम्स एंड PRP ट्रीटमेंट के साथ बालों का झड़ना कम करने में मददगार कमजोर जड़ों को मजबूत बनाए नए बालों की निशोनुमा में मदद दे बालों को घना और सेहतमंद बनाए घने मजबूत और खूबसूरत बालों के लिए आज ही राब्ता करें रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक नजद रेलवे फाटक अक्सा मस्जिद थरी रोड मेहरापुर 03003385569

0: کمرشل بریک بعد ایک دفعہ بھی ہر پروگرام میں خوش آمدید چوں تھا. پروگرام ہے صحت جی گال جی مہرا پر ایف ایم 94 جو آواز اواں جے سماعت ہندی پہنچے پیو. ڈاکٹر منظور حسین میمن صاحب اسان جی سٹوڈیو میں موجود سن جا مشہور و معروف ڈاکٹر 00301-9198-51 اساں جو لائیو کال جو نمبر ہے. تواں اساں جے پروگرام میں بذریعہ لائیو کال شامل تھی سکو تھا. ویوز اواں تے پہنچائن کی کوشش کی تھی پہ پر کئی ایشو سبب نہ پہنچ سکیا. اساں جی کوشش ہے تو اوہی ویوز ہیئر اواں تے پہنچایوں تو اساں جی پروگرام میں بذریعہ لائیو کال بھی شامل تھی سکو تھا. اچھو تک دوست ویوز ہیں جو صحت مند تھو ہے تو وہ ویوز اواں تے ممتاز
1: ممتاز ذات جو کتے بیٹھا ہو کچے دریا کھڑا تھا تو کے چھا تکلیف ہوئی تو
2: بیماری لگڑی رکھتی
1: چمڑی جی بیماری ہوئی جے کی تو کے گزرل کتنے ٹائم کھا وٹی ہوئی
2: ہاں تمام 10-12 سال
1: تھی یا جے کی تو مختلف کتا کسا علاج کرے
2: علاج سائیں کے لڑکاں نو کرائے دے میرا پرموٹ کرائے دے
1: جی جی لڑکاں نو میرا پر چمڑی دے ڈاکٹر کے تو دکھاریو
2: ہاں
1: بے ڈاکٹر کے بھی دکھاریو لیکن فرق پڑ پے تو ہانے موٹ تو کنے آیا ہو تقریبا کترو ٹائم
2: 3 مہینہ
1: تھی ہیں تو دکھاریو الحمدللہ ہانے تو ہت صدا کیو تو جی یہ بیماری چھڑی ہوئی ہے صرف داغ رہا ہے ہر صرف داغ رہا ہے ٹھیک ہے سو یعنی تو دوا ماں جکی کرائی ہے ان علاج ماں تو مطمئن ہے ائی تو کے جکو ہے سو کافی فرق پے جی چکو ہے تو بیل دے جکی بدن تا تے ان دے لا چا میسج دی دو
2: جیسے یہ دی نال پتہ کار دی دوا دی کر وتاں تا بنو
1: بالکل جکی دے کہ مرض میں مانو مبتلا ہے فرق نہ تو پے تو دے روبرو دے کر سکدا سو اسا جی کلینک جرمن ہوے پتہ کلینک مہراپور ہمارے خبر ہے سامو مدر پوٹا پیٹرول پمپ کوٹری روڈ تے موجود ہوندی ہے جے میں ہفتے جا 6 ڈی یعنی جمعہ چھنچر آچر سومر اربا خمیس باقی انگارے جو ڈی کلینک آف ہوندی ہے سو ایڈریس بھی اصا بدائی سی کلینک کی متعارف بھی اواں تھی کیاسی ہوں بھی گزرل سمجھے پانچ پریکٹس میں 30 سال پریکٹس میں جدیں بھی پیشنٹ اڑے قسم جو یا کہڑی بھی بیماری میں مبتلا ہوں جی دوا دینا اللہ تعالیٰ کی مہربانی سے وہ بالکل ٹھیک تھی ویسے اللہ تعالیٰ کی مہربانی سے ادے کے بھی سورائسس بیماری ہوئی جن میں جو ہے سو چمڑی کی بیماری جن میں میڈیسنس ڈنی سی اللہ تعالیٰ کی مہربانی سے وہ اج بالکل صحت یاب تھی کرے ویوز دین آیو انٹرویو دے رہا ہے تو کے بھی جے اساں کے رسن بھی تھا ان کے یہ ہی میسج دی لازی تا وہاں جے کو ہے سو کنے بھی کیم بھی بیماری میں مبتلا ہو جو تا ہومیوپیتھک ٹریٹمنٹ ضرور کرے چون جو ہومیوپیتھک علاج بے ضرر ہے ان جو کو بھی سائیڈ افیکٹ ہے جرمن ہومیوپیتھک کلینک کے اب میرا
0: ڈاکٹر صاحب تمام بہترین ڈس جی آدھے ہو پنجا ویوز دینا تا الحمدللہ ہوں ٹھیک تھی ہوئے ہیں خوش تھی ہوئے ہیں انہوں نے وہاں چھا محسوس کرنا ہے سائیں ڈاکٹر صاحب
3: جی سائیں بالکل انتہائی تمام وڑی خوشی تھی ہے تو ایکڑو پیشنٹ جو لا علاج تھی کرے اچے تو وہ اساں جی دواؤں ماں اساں جی علاج ماں ہومیوپیتھک ماں وہ ٹھیک تھی وجے تو ان کا ودھیک خوشی جڑی کا گال نہ ہوندی ہے چھو جو ایکڑو کے بیمار کے سکون ملے تا یا وڑی ایکڑی جو سو عبادت والی گال ہے.
0: پروگرام ہے صحت جی گال جی مہرا پر ایف ایم 94 جو آواز ڈاکٹر منظور حسین میمن صاحب اساں جی اسٹوڈیو میں موجود ہے. کا بھی بیماری لا علاج نہ ہے کدیں بھی مایوس نہ ہے تھینو 0301-9198-51 اساں جو لائیو کال جو نمبر ہے 0301-9198-51 اساں جو لائیو کال جو نمبر ہے. پروفیسر ڈاکٹر منظور حسین میمن صاحب اساں جے اسٹوڈیو میں موجود ہیں جے کہ صحت بابت مختلف بیماریوں کی جان دے رہا ہیں. تواں اساں دے پروگرام میں لائیو کال ذریعہ شامل تھی سکو تھا 0301-9198-51 0301-9198-51 ڈاکٹر صاحب جو خاص مہربانی ہیں محبت ہیں جو اساں جے اسٹوڈیو میں اچن تھا پنجو قیمتی وقت کڑی کرے ایندا ہیں. ڈاکٹر صاحب مختلف بیماری میں جان ڈینا بیا بھی کچھ ویوز ہیں وہ بھی اواں تھی پہنچایوں تھا جو جو بھی صحت مند تھی ہے یقیناً اساں جو دعاؤں ہیں ان سبھی کے لیے جے بھی مریض حضرات پیشنٹ حضرات ہیں وہ صحت مند تھی تھا ان اساں کے خوشی تھی ہے اساں کے لیے خوشی کی گال ہوں جو اللہ تعالیٰ ان کی صحت بخشی ہے ایف ایم کے تھرو بدھی کر ڈاکٹر صاحب وٹ پہنچن تھا ان کی اللہ شفا دے تو
1: جائے ॿुधायां हिनखे छा तकलीफ़ हुई अदरंगे जो झटको कॉलेज जो झटको आयो केतिरे टाइम खां वठी ॿिनि महिननि खां वठी पोइ इलाज किथां बि करायो कंडियारो मां बि करायो ॿियनि शहरनि मां करायो फ़र्क़ु कोन थो पए हाणे जेको आहे सो तव्हां मेरापुर शहर में खाधी बिना इंजेक्शन जे बिना ट्रिप जे दवा ॾिनीसीं पीअण जी फुड़नि जे हिसाब सां जर्मनी जी हाणे अव्हांखे केतिरो फ़र्क़ु आहे घणो फ़ाइदो आहे ऐं तकलीफ़ बि कान्हे का वॾी महिरबानी अलाह ताला शिफ़ा ॾियण जी इज़ात आहे ऐं तव्हां ॾिठो त होम्योपैथिक तेज़र इलाजु आहे केर बि जेकॾहिं कंहिं बि तकलीफ़ में आहे ऐं चाहे फालिज जो ई छो न हुजे चाहे नंढो हुजे वॾो हुजे असांजे होम्योपैथिक ट्रीटमेंट में अलहमदिल्ला शिफ़ा रखियल आहे
0: तमामु बहितरीन डॉक्टर साहिबु हिनखे अधरंगो हुयो
3: जी साईं बिल्कुलु नंढो ॿार हुयो 12-13 साल जी उमिरि हुई
0: 12-13 साल वारे खे बि अधरंगो थिए थो माना
3: थिए थो
0: अच्छा
3: फेशियल पैरालिसिस हुयो जेको चहिरे ते जेको आहे हुनजो हुयो अख ते ऐं राइट साइड जा हुनजो असरु हुयो अख ते ऐं चप ते हुनजो फ़र्क़ु हुयो ऐं पासो हुनजो सुन हुयो घर हुयो जेको नंढो जेको आहे सो बिल्कुलु फील करे पियो ऐं उहो जॾहिं पहिरियां हुन ट्रीटमेंट कराई बीहंदा ऐं हुनखे फ़र्क़ु न पियो ॿिनि महिननि खां पोइ ॿिनि महिननि जे इलाज दौरान असां वटि अलाह जी महिरबानी सां हाणे हू बिल्कुलु 100%
0: सिहतमंद आहे हुनजो फेस वग़ैरह हुनजो चहिरो मुंहुं फेस पैरालाइज माना हुनजी वॉच वग़ैरह फ्री वेंदी आहे ज़बान ते असरु पवंदो आहे ज़बान फ्री वेंदी आहे
3: अलहमदिल्ला हाणे बिल्कुलु ठीकु थी वियो
0: तमामु बहितरीन हक़ीक़त इहा आहे डॉक्टर साहिबु पहिरियों दफ़ो मां ॿुधां पियो त कंहिं 12-13 साल जे कंहिं नंढड़े खे पैरालाइज़ थियो हुजे माना हुनखे अधरंगो थियो हुजे
3: अलाह ताला जी महिरबानी सां पेशंट शिफ़ायाब थी वञे थो असां लाइ इहा ई जेको आहे सो ख़ुशी जी ॻाल्हि आहे
0: सही था चओ
3: जी साईं
0: हूअं त अक्सर करे चवंदा आहिनि त पैरालाइज़ जेको आहे अधरंगो इहो थींदो आहे हिकु ब्लड प्रेशर जे करे या एजड माण्हू खे या वॾे खे ज़्यादा थींदो आहे जो हुनखे को अहिड़ो टेंशन हूंदो हुन में बी पी हाई थी वियो या हुन जेको आहे सो घणो कुझु अहिड़ो कयो जेको ओजागो वग़ैरह तमामु घणो लिमिट खां वधीक जंहिंजे करे बी पी आई थींदो लो थियो या उन में जेको आहे थी वियो 12-13 साल वारे खे पैरालाइज़ अधरंगो थियणु माना ॾाढी माना मां सम्झा थो रेयर केस अहिड़ा हूंदा
3: कुझु कुझु केस
0: तजुर्बो आहे हिन में तव्हां बिलीव करे सघो था त कॾहिं थियो आहे माना घणनि खे थिए थो
3: ॿारनि खे काफ़ी घटि थींदा आहिनि घटि केसिस लेकिन थींदा ज़रूरु आहिनि
0: अच्छा थींदा ज़रूरु आहिनि जीअं हीउ अधो हुयो नंढो हुयो
3: अहिड़ा कई सारा पेशंट असां वटि पहिरियां बि जेको आहे सो अची चुको
0: आहे अची चुको
3: आहे ऐं हीउ जेको आहे सो पेशंट हुयो जंहिंखे असां छो जो मां पहिरियां बि पंहिंजे प्रोग्राम में चई चुकियो आहे त असां जेकी दवाऊं ॾींदा आहियूं त हिकु त असांजी स्टडी हूंदी आहे ऐं उनखां पोइ पंहिंजे तजुर्बे में आयल हूंदियूं आहिनि त पोइ ई जेको आहे उन पेशंट खे असां ॾींदा आहियूं वधीक शिफ़ा अलाह ताला जे
0: हथ में अलाह ताला जी ज़ात शिफ़ा ॾींदी आहे प्रोग्राम आहे सिहत जी ॻाल्हि जीअं मेहरापुर FM 94 जो आवाज़ तव्हां असांजे प्रोग्राम में बज़रिया लाइव कॉल शामिलु थी सघो था प्रोफेसर डॉक्टर मंज़ूर हुसैन मेमण साहिबु 30 साल तजुर्बो रखंदड़ सीनियर डॉक्टर आहिनि असांजे स्टूडियो में मौजूदु मुख़्तलिफ़ बीमारियुनि जा माहिर डॉक्टर आहिनि जेकी इस्लामाबाद खां वठी करे इस्लामाबाद कराची नवाबशाह जा मशहूरु मारूफ़ डॉक्टर आहिनि डॉक्टर साहिबु मोरो में पंहिंजो ख़िदमत सर अंजाम ॾिनो मेहरापुर वासियुनि जे लाइ इहा ख़ुशकिस्मती आहे जो हिकु एॾो वॾो डॉक्टर असांजे मेहरापुर शहर में मौजूदु आहे जो डॉक्टर साहिबु वटि परे परे खां ॾिसो बलोचिस्तान जा माण्हू बि डॉक्टर साहिबु वटि अचनि था इन खां अलावा पंजाब जा माण्हू डॉक्टर साहिबु वटि अचनि था ईअं न आहे जो इहा हिकिड़ी फैसिलिटी आहे सहूलियत आहे मेहरापुर उन जे पसगिरदाई वारनि जे लाइ जो डॉक्टर साहिबु हिते असां वटि मौजूदु आहे मेहरापुर शहर में डॉक्टर साहिबु मुख़्तलिफ़ बीमारियुनि जो माहिर डॉक्टर आहे गुर्दे जी पथरी हुजे मसाने जी पथरी हुजे पिते जी पथरी हुजे हुनजो बग़ैर ऑपरेशन जे कामयाबु इलाजु कनि था संदनि जोड़नि गोॾनि जो सूरु कुंदरग जो सूरु नक कन गलो पुराणो नज़लो निछो मथे जो सूरु अधु मथे जो सूरु आहे नज़र जी कमज़ोरी आहे कन वहे थो कन जो सूरु घटि ॿुधण में अचे थो शुगर आहे ब्लड प्रेशर आहे दिलि जा मर्ज़ आहिनि फालिज खंघि टीबी मादे जो सूरु मादे जी अल्सर त्रि जो वधणु जिगर हेपाटाइटस बी सी इन खां अलावा जिन ॿारनि जो कदु नथो वधे औरतुनि में वज़न जिन जो नथो वधे या जिन औरतुनि या मर्दनि जे जो वज़न वधी वियो आहे या मर्दनि ऐं औरतुनि जे पोशीदा बीमारियुनि जो डॉक्टर साहिबु कामयाबु इलाजु कंदा आहिनि डॉक्टर साहिबु हर अरबा ख़मीस जुमो छंछरु आछर ऐं सूमर ते यानी हफ़्ते जा 6 ॾींहं मेरापुर शहर में मौजूद ना जर्मन होम्योपैथिक क्लिनिक जिन जर्मन जो मुल्क है उनकी फ्रेंचाइज है डॉक्टर साहब वह फ्रेंचाइज इतने खड़ी आयो कराची ए हैदराबाद का बाद में मेरापुर शहर में डॉक्टर साहब के तावन से यह फ्रेंचाइज इतने आई इन तावन के करे डॉक्टर साहब जो मेहरबानी जो हर जुमे छंछर आचार यानी हफ्ते जहाँ जी टे ढीन चेकअप फीस वह बिल्कुल फ्री है डॉक्टर साहब जी चेकअप फीस है बिल्कुल मुफ्त रखल है प्रोफेसर डॉक्टर मंजूर हुसैन मेमण साहब तमाम घनी मेहरबानी दोस्तों वहाँ बुधाई हलूँ तो डॉक्टर मंजूर हुसैन मेमण साहब असाजे स्टूडियो में मौजूद हैं जी सेहत बाबत जान दई रहा तसाजे प्रोग्राम में बजरिया लाइव कॉल शामिल थी सको था कें भी बीमारी बाबत डॉक्टर साहब का पुछी सको था त डॉक्टर साहब की अवा बेहतर है जी फर्स्ट एड है फर्स्ट एड मिसाल नारे वा मू परे परे वा मून उन्होंने बेहतर है बाकी वहाँ डॉक्टर साहब के रूबरू डेखारे वो तो बेहतर है डॉक्टर साहब जो खास मेहरबानी डॉक्टर साहब अजकल तमाम घनी गर्मी है तमाम मुख्तलिफ प्रोग्राम में जी वो फारवन की जान दे चुका है माना गर्मी का वो बचा है फारवा बो भी कुछ मैं सोचा तो खीरे के बारे में तुम जान दी उन फायदा वहाँ बुधाया तो गर्मी में ज़्यादा यो इस्तेमाल करना घुर्ज फायदेमंद है अड़ी का बी मां समझा तो शे हुई जी गर्मी में फायदे वाली शे हुई तो इन मल गर्मी सफा चोट है असा वट बेनता गर्मी है छो जो ये जून का बाद में जुलाई जो हल पो पो जी शुरू थो है तो माना जुलाई में गर्मी की तमाम घनी शिद्दत है जोर है तो इन बारे में चवे कुछ जान दी असाज मौजूद बुधंदर के
3: जी सही बिल्कुल गर्मी गुजरल टिन चार महीन का वही जोर शोर से है आईंदा अना ही टे महीना जो सो गर्मी तमाम घनी हलंदी इन एहतियात अवान सभी के खबर है पैर भी बुधा है चाहे नंढो होडो होहतियात यो ही करो है त पान के डिहाइड्रेट थियण खां पाण खे बचाइणो आहे ऐं पाणी ज़्यादा खां ज़्यादा इस्तेमालु करणो आहे ॾींहं में ॿ टे दफ़ा वेंझणो आहे कैप जो इस्तेमालु करणो आहे बग़ैर कैप जे यानी मथो ढके जेको आहे सो ॿाहिरि निकिरणो आहे मथे ढकण खां अलावा ॿाहिरि नाहे निकिरणो जेकॾहिं कमकार आहे त ॿाहिरि माण्हू निकिरे जेकॾहिं कमकार न आहे त ख़्वाम खां जेको आहे सो ॿाहिरि न निकिरे ऐं कोशिशि करे त जेको आहे सो टी चई बजे खां बाद में जेको आहे सो ॿाहिरि निकिरजे ॿारहें खां वठी टी चई बजे ताईं जो वक़फ़ो करणु हुन जे लाइ तमामु ज़रूरी आहे छो जो इन टाइम में तमामु घणी हीटअप हूंदो आहे ऐं इन में हीट घणी लॻी सघे थी जंहिंजे करे जेको आहे सो हीट स्ट्रोक थी सघे थो ऐं हीट स्ट्रोक थींदो आहे तव्हांखे ख़बर आहे त उन में डिहाइड्रेशन जिस्म थी वेंदो आहे पाणी जी नमकियात जी कमी थी वेंदी आहे पोइ माण्हू हाइपो में वञी सघे थो ऐं बेहोश थी सघे थो ऐं बेहोशी खां पोइ ॿिया वॾा नुक़सान थी सघंदा इन जे करे कोशिशि इहा करणी आहे त पाणी ज़्यादा खां ज़्यादा इस्तेमालु करिणो आहे ऐं थधियूं शयूं जेको आहे सो इस्तेमालु करणियूं आहिनि थधियुनि शयुनि में जीअं मां ॿुधाईंदुसि छो जो जे अॻे दफ़े फारवा ॿुधायोसीं त ॾिसो हर फ्रूट जी हिकिड़ी लिमिटेड जेको आहे सो पंहिंजी सीज़न हूंदी आहे उन खां पोइ हू ख़तमु थी वेंदो आहे हिन वक़्तु जेकी सीज़न आहे ऐं उहो बि लिमिटेड आहिनि ख़ासि करे हिन वक़्तु जेको खीरो वंगो त ॿारहं ई महीना जेको आहे सो हूंदो आहे लेकिन हिन वक़्तु उहो बि तमामु ज़रूरी आहे न छो जो इहे उहे फ्रूट आहिनि जिन में 90% जेको आहे सो पाणी आहे ऐं उहे असांजे जिस्म जे लाइ तमामु ज़रूरी आहिनि जेके असांजे ख़ुश्की खे बुझाइनि था यानी जेकी ख़ुश्की थियणु ॾींदा मैदे जी जेकी ख़ुश्की हूंदी आहे उनखे ख़तमु कंदी आहे अहिड़े तरीक़े सां ॼमूं जेको आहे सो अॼुकल्ह तमामु हिकिड़ी बहितरीन सौगात आहे न सिर्फ़ु आम माण्हू जे लाइ बल्कि शुगर वारे मरीज़ जे लाइ बि जेको आहे सो जामन जंहिंखे ॼमूं चवंदा आहियूं उहो तमामु हिकिड़ो बहितरीन आहे चाहे वात में छाला हुजनि या ख़ुश्की जी तकलीफ़ हुजे या शुगर वधियल हुजे या मादे जी ख़राबी हुजे मादे में गर्माइश हुजे जिगर जी ख़राबी हुजे उन में ॼमूं जेको आहे सो बहितरीन आलू बुखार जेको आहे सो चाहे ख़ुश्क आलू बुखार हुजनि चाहे फ्रेश आलू बुखार हुजनि उहे तमामु बहितरीन जेको आहे सो आहिनि उहे तमामु ज़रूरी आहिनि या जेको आहे सो पपीतो पहिरियां ॿुधाईंदे पपीतो बि तमामु हिकिड़ो बहितरीन ग़िज़ा आहे बहितरीन फ्रूट आहे छो जो इहे उहे शयूं आहिनि जिन सां पेशंट जेको आहे सो तमामु सिहतमंद थी वेंदो आहे अहिड़ी तरीक़े सां ख़ुश्की लाइ स्पंगुर जी दुही जेको आहे सो तमामु बहितरीन आहे तुख में मलंग आहे अवां मशरूबात में जेको आहे सो पाणी में ऐं इन में जेको आहे सो विझी इस्तेमालु करे सघो था सुबुह जो नेराणे जेको आहे सो इस्तेमालु करे सघंदो आहे इन सां काफ़ी जेको आहे सो जिगर खे जेको आहे सो ठंडक पहुचंदी आहे ऐं जिगर तव्हांजो जेको आहे सो थधो रहंदो आहे अहिड़े तरीक़े सां कारी ड्राक खाए राति जो तव्हां पाणी में पिसाए रखो सुबुह जो नेराणे खाओ उहो बि काफ़ी जेको आहे सो तव्हांखे फ़ाइदो ॾींदो लीमू पाणी हिन मौसम موسم میں تمام بہتر آئے, تمام ضروری آئے, ان جو استعمال کیا جو ہے سو پان کے جترو تھی سکے تو سورج کی تپش کا جو ہے سو بچایا.
0: تمام بہترین ڈاکٹر صاحب. واقعی گرمی ہے, ان شدید گرمی میں مہنگا کافی ڈسند مہنگا فوت بھی ویسا گرمی میں, کہ بےہوش تھی ویسا کہ بےہوش تھی کری پہنا ہن وقت جی گرمی ہلے پی واقعی اڑی ہی ہے جن میں ہن میں ہی مہنگا کرندا ہیں.
3: ان میں بالکل تھی گال کے اگتے ودا ان جا کچھ جے کہ فوت تھن جا اسباب یہ بھی ہیں جو گھنا وری چھا کندا ہیں تے یکدم جے کو ہے سو دسو تو ہیر باہر مانو ہے ان جو جسم تپل ہے یکدم ونی جسم تے تپل جسم تے پانی وجندو ہے یا تپل جسم تے پانی پیندو ہے تے ان سان جے کو ہے سو او مطلب پیشنٹ جے کو سو ان میں فالج تھی سکے تو ائی جے کو پیشنٹ جے کو سو ان میں بھی چھو جو ایکڑی شی جو جے کی رگو ہیں وہ ڈیمیج تھی ویندو ہیں جدی کہیں بھی گرم شی تے تا پانی وجندو وہ جے کو ہے سو بالکل تا دسن تو انہاں میں بھاپ نکلدی ہے یا گھنا اے سی میں ہوندا ہے نا اے سی میں یکدم جے کو ہے سو باہر نکری ویندا تو وہ بھی نقصان کار ہے یا اے سی میں ہیں یکدم وری وینجن ویا یہ ننڈی ننڈی گالیو ہیں انہاں جو جے کو سو تھوڑو گھنو احتیاط تمام جے کو سو ضروری ہے.
0: تمام ضروری ہے, تمام بہترین. دوستو وان کے بدھائیں عالم پروگرام ہے صحت جی گال تو اساں نے پروگرام میں بذری لائیو کال شامل تھی سکو تھا 03011968151 اساں جو لائیو کال جو نمبر آئی سینئر لیکچر نواب شاہ ہومیوپیتھک میڈیکل کالج اسپتال نواب شاہ ڈاکٹر منظور حسین میمن صاحب 03011968151 ہومیوپیتھک کنسلٹنٹ فیملی فزیشن سندھ جو مشہور و معروف ڈاکٹر کدیں بھی وہاں کی مایوس نہ تھو کا بھی بیماری لا علاج نہ ہی ان سبھی بیماری جو علاج موجود آئی جی اواں کے گردے کی پتھری آ پتے کی پتھری آ مسان کی پتھری ہے ان جو بغیر آپریشن کے کامیاب علاج کیا وجے تو سندن جو سور ہے جوڑن گوڈن جو سور ہے کندرک جو سور ہے نک کن گلو پرانو نزلو نچھو متھے جو سور اد متھے جو سور ہے نظر کی کمزوری کن وہے تو کن جو سور گھٹ بدھن میں اچے تو شوگر ہے بلڈ پریشر دل جا مرض فالج کھنگ ٹی بی مادے جو سور مادے کی السر تری جو ودھن جگر ہیپاٹائٹس بی سی گردن جو انفیکشن چہرے جو رنگ سانورو چہرے کی خارش فٹ فرڑیوں بار میں قد جو نہ ودھن عورتن میں وزن جو ودی ونجن عورتن مردن کے پوشیدہ بیماری جو کامیاب علاج کیا وجے تو. ڈاکٹر صاحب آخر میں وہاں اصانے موجود بدھندڑ کے کہڑو پیغام دین چاہیے؟
3: جی وڈی مہربانی, پیغام یہی ہے تو پی ماں جی تمام گھنی خدمت کرو جو ہے سو جترو تھی سکے خوش رکھنا
0: چاہیں. ڈیں ویو تھا اتنے مہراپور شہر میں اصل موجود بدندڑ کے یہ بریف کندا ہلو یہ رپیٹ کندا ہلو تاج نمبر یا تھی رابطہ کرے کہڑے نمبر سے رابطہ کرے تو کہڑا ڈیں چیک اپ فری رکھو ہے؟
3: جیسے بالکل ان میں ایکڑو ڈی ضرور یاد رکھو تو انگارے جو کلینک بند ہوں ہے انگارے جو ڈی جو ہے سو آؤٹ آف سٹی ہوں ان کے کرے انگارے جو ڈی کلینک بند ہوں بقایا ہفتے جا چھ ڈی جمعہ چھنچھر آچر سومر اربا خمیس اساں مہراپور شہر میں کوٹڑی روڈ تے ساموں ودھڑ پوٹرا پیٹرول پمپ تے موجود ہوں ٹائمنگ صبح جو 10 بجے کا شام جو 5 بجے تھی موجود ہوں. کانٹیکٹ نمبر 03011968151 یہ ضرور یاد رکھو. ہفتے جا 3 ڈی اساں جی چیک اپ فیس فری ہوں ہے یعنی 3 ڈی جمعے جو ڈی چھنچھر جو ڈی آچر جو ڈی ان میں مریض کا چیک اپ فیس نہ ورتی ویندی باقی مریض دواؤں جو سو پانچوں خرید کندو ہے باقی چیک اپ فیس ان کے معاف ہوندی ہے.
0: تمام گھنی مہربانی ڈاکٹر صاحب تو اساں کے پنجو قیمتی وقت دنو. دوستو اواں کے بدھائیں دالو اساں جے اسٹوڈیو میں موجود ہو سندھ جو مشہور و معروف ڈاکٹر منظور حسین میمن صاحب جے کو صحت بابت جان دئی رہیو ہو. ڈاکٹر صاحب جو خاص مہربانی محبت اواں جو پنجو قیمتی وقت کڈی کرے اساں جے اسٹوڈیو میں ایندا آہن ان تے اج کو پروگرام جو بھی وقت پچے تو پانی پجانی تے. دوستو اسیں یہ ضرور چونداسیں تے پنجو خیال رکھو پنجے صحت جو خیال رکھو پنجے گھر وارن جو پنجے والدین جو پنجے ننڈن بارن جو بزرگن جو پاڑے وارن جو سبنی جو خیال رکھو. جیو ہے تے جان ہے صحت ہے سب کچھ ہے ان وقت تمام گھنی گرمی ہے گرمی کا پنجو پان بچاؤ کریو. ان تے اج کو پروگرام جو بھی وقت پچے تو پانی پجانی تے بے پروگرام تین پانے میزبان حاکم علی جسکانی کے دیندہ اجازت دعاؤں میں یاد رکھندہ اللہ نگہبان اللہ واحد.

0: इरशाद ऑटोस आई होंडा शोरूम मेहरापुर होंडा मोटरसाइकिल जोपुर एतमाद आई बा अख्तियार इदारो इरशाद ऑटोस आई होंडा शोरूम मेहरापुर नईन मोटरसाइकिल जी सेल कंपनी जे मुकरर कर रेट ते दस्तयाब आहे सर्विस सेंटर एटलस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर सर्विस एरिया जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी आहे होंडा कंपनी जा तमाम जेन्युइन स्पेयर पार्ट्स खुसूसी रियायत ते मौजूद इरशाद ऑटोस ते पंहिंजी होंडा मोटरसाइकिल जी करायो ट्रेनिंग कंप्यूटराइज जैपनीज टेस्टिंग मशीन ज़रिए जंहिंमें मिले थी मोटरसाइकिल जी कारकर्दगी तमाम बेहतर फ्यूल एडजस्टमेंट RPMG एडजस्टमेंट कंप्यूटराइज जापानी मशीन ज़रिए कई वञे थी होंडा जे क्वालिफाइड टेक्नीशियन जी ज़ेर निगरानी इरशाद ऑटोस हालाणी रोड मेहरापुर राब्ते जे लाइ 0320180003
1: मेहरान आयरन स्टोर हालाणी होलसेल डिपो अ नेम टू बी ट्रस्टेड
2: सरिया गार्डर टीयर एंगल चैनल पट्टी लोही दरवाजा सिल्वर जा चौंक सीमेंट रेती क्रेश आई रंग वगैरह बाजार का बारियत दस्तयाब आहिन
1: हाणे अचो मेहरान आयरन स्टोर नज बलोच पेट्रोल पंप नेशनल हाईवे हालाणी
2: राब्ते लाए प्रोप्राइटर गुलाम नबी मुगल 0300320437 0242460100
3: خوش خبری جرمن ہومیوپیتھک کلینک سامو ودن بوٹا پیٹرول پمپ کوٹری کبیر روڈ مہراپور کراچی اسلام آباد جو مشہور ڈاکٹر منظور حسین میمون MA DHMS سندھ RHMP اسلام آباد ہومیوپیتھک کنسلٹنٹ آئی فیملی فزیشن سینئر لیکچرر نواب شاہ ہومیوپیتھک میڈیکل کالج نواب شاہ ہر اربع خمیس جمعہ چھنچھر آچر آئی